0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش پاک۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔
0: آج کا 35واں سبق کسی کام میں لگنے والے وقت کے بارے میں پوچھنے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم اپنی شمولیت کے ذریعے لطف اندوز ہو سکنے والی سیاحت کے بارے میں بتائیں گے۔
1: کائتو اور مائک خیریت کے ساتھ میے پریفیکچر میں واقع نینجا میوزیم پہنچ گئے۔ انہوں نے شوریکین یا نینجا سٹار پھینکنے کی کوشش کرنے کا فیصلہ کیا اور اس کے لیے قطار میں لگ گئے۔ شوریکین ایک چھوٹا سا دھاتی ستارہ نما ہتھیار ہوتا ہے جس کا ہر کونا تیز دھار کا حامل ہوتا ہے۔
0: زمانے قدیم کے نینجا یہ ستارہ نما ہتھیار استعمال کرتے تھے، اس لیے اسے نینجا سٹار کہتے ہیں۔ تو آئیے سبق نمبر 33 کا مکالمہ سنتے ہیں۔
2: どのくらい待ちますか？
3: 15分くらいです。
2: わかりました。
4: すごい！本物の手裏剣だ！
3: あの的に投げてください。
4: えい！ああ、落ちちゃった。
0: अब हम इस मकाल में की वजाहत करते हैं।
1: माइक अमले से पूछता है کہ شوریکین پھینکنے کی باری آنے میں کتنا وقت لگے گا؟
2: دونوں کرائی ماچمس کا؟
0: کتنا انتظار کرنا ہوگا؟
1: عملے کا فرد جواب دیتا ہے،
3: جوگو ہن کرائی دس،
0: تقریباً 15 منٹ۔
1: مائک کہتا ہے،
2: واکاری مستا،
0: ٹھیک ہے۔
1: باری آنے پر کائتو نینجا سٹار ہاتھ میں لیتا ہے اور پرجوش انداز میں کہتا ہے،
4: سوگوئی، ہونمونو نو شوریکین دا،
0: حیرت انگیز، اصلی شوریکین ہے۔
1: عملہ دونوں کو طریقہ سمجھاتا ہے،
3: آنو متو نی ناگیتے کدسائی،
0: اس نشانے پر پھینکیں۔
1: مائک شوریکین پھینکتا ہے،
4: اے
2: اوچ چتا،
0: ارے نیچے گر گیا۔
1: چند میٹر دور نشانے پر نینجا سٹار پھینکنا مائک کی توقع سے زیادہ مشکل ثابت ہوا۔ اس کا نینجا سٹار نشانے میں پیوست ہونے کے بجائے زمین پر گر گیا،
0: لیکن یہ دونوں کے لیے ایک اچھا تجربہ تھا۔
1: آج کے سبق کا کلیدی جملہ ہے، کتنا انتظار کرنا ہوگا؟
2: دونوں کرائی ماچمس کا؟
1: اس کے ذریعے آپ کسی کام میں لگنے والے وقت کے بارے میں پوچھ سکتے ہیں۔
0: اب ہم آج کے کلیدی جملے کی تشریح کرتے ہیں۔ دونوں کرائی یعنی کتنی دیر، ماچیمس کا یہ دراصل فعل ماتس یعنی انتظار کرنا کی ماس شکل ماچیمس کے بعد سوال کو ظاہر کرنے والا کا لگا کر بنایا گیا ہے۔ اس کا مطلب ہوا کہ کتنی دیر انتظار کرنا ہوگا۔ اور اب آج کا نقطہ، آج کے مکالمے میں دونوں کرائی یعنی کتنی دیر وقت کے لیے استعمال ہوا ہے، لیکن یہ لفظ فاصلہ یا رقم پوچھنے کے لیے بھی استعمال کیا جا سکتا ہے۔
1: مکالمے میں چونکہ مائک یہ جاننا چاہتا ہے کہ باری آنے تک کتنا انتظار کرنا ہوگا، اس لیے اس نے فعل ماتس یعنی انتظار کرنا استعمال کرتے ہوئے پوچھا ہے، دونوں کرائی ماچی ماس کا۔ تو سامعین، اب وقت ہوا ہے مشق کا، سنیے اور دہرائیے۔ جی سامعین، امید ہے کہ آپ نے جملوں کو عمدگی سے دہرا لیا ہوگا۔
0: اور آپ انتظار سے متعلق ایک مکالمہ سنیے۔ ایک مسافر ٹیکسی میں ہوائی اڈے کی جانب جا رہا ہے، لیکن سڑک پر بھیڑ کے باعث ٹیکسی کی رفتار بہت کم ہے۔
5: سمیمسے، آتو دونو کرائی کا کریمس کا؟
3: 20分くらいです。
0: اب اس مکالمے کی تشریح۔
5: سمیمسے، آتو دونو کرائی کا کریمس کا؟
1: معاف کیجئے گا، مزید کتنی دیر لگے گی؟
0: سمیمسین، یہ تو آپ پہلے سیکھ چکے ہیں کہ یہ کسی کو متوجہ کرنے کے لیے استعمال کیا جاتا ہے۔ آتو کے معنی ہے ابھی اور یا مزید۔ ککاریمس فعل ککارو یعنی لگنا کی ماس شکل ہے۔ یہ فعل بھی وقت کے علاوہ فاصلے یا رقم کے لیے استعمال کیا جا سکتا ہے۔
3: 20分くらいです،
1: تقریباً 20 منٹ۔
0: 20分کے معنی ہے 20 منٹ، اور کرائی یعنی تقریباً۔
1: تو سامعین، سنیے اور دہرائیے۔
6: دونو کرائی ککاریمس کا؟ آتو دونو کرائی ککاریمس کا؟
0: اب ایک اور صورتحال میں پوچھنے کی مشق کرتے ہیں۔ آپ نے کسی سے پوچھا کہ فلاں جگہ جانے میں بس سے کتنی دیر لگے گی، اس نے بتایا کہ پیدل جا سکتے ہیں۔ اب آپ یہ پوچھنا چاہتے ہیں کہ کتنی دیر چلنا ہوگا۔ फेल चलना की जापानी है आरुकु और उसकी मस शक्ल है
6: आरुकिमस आरुकिमस।
0: तो सामीन कोशिश कीजिए।
1: दोनों कुराई आरुकिमस का दोनों कुराई आरुकिमस का। जी सामीन, यकीनन आपने दुरुस्त जुमला बना लिया होगा।
0: अब वक्त हुआ है इस्तेमाल की मशक का। आज हम वक्त के दौरानी से मुतालिक अल्फाज बताएंगे।
1: आज के मकालमे में इंतजार के लिए लगने वाला वक्त जूगो हुंग कुराई यानी तकरीबन 15 मिनट बताया गया था, ठीक है ना?
0: जी बिल्कुल ठीक। मिनट को कहते हैं फुन, ये अदद के बाद लगाया जाता है। मसलन 5 मिनट को गोफुन और 10 मिनट को जुपुन कहते हैं। समीन, आपने गौर किया कि 10 यानी जू के साथ मिनट यानी फुन लगाने से ये जू फुन नहीं बल्कि जुपुन बनता है।
1: समीन, अब ये सुनिए और दोहराइए।
0: 5 मिनट
7: गोफुन,
0: 10 मिनट
7: जुपुन,
0: 15 मिनट
7: जूगोफुन,
0: 20 मिनट
7: निजुपुन।
0: अब कुछ घंटों के बारे में। घंटे की जापानी है जिकान। घंटों में वक्त बताने के लिए अदद के बाद जिकान लगाया जाता है। मसलन 1 घंटे के लिए इची जिकान, 2 घंटों के लिए नी जिकान। अलबत्ता कुछ हिंसों के साथ तलफ़ुज कुछ मुख्तलिफ है, इनमें एहतियात करें। मसलन 4 घंटों के लिए योजिकान, 7 घंटों के लिए शिची जिकान और 9 घंटों के लिए कुजिकान।
1: जी सामीन, अब ये सुनिए और दोहराइए।
0: 1 घंटा
7: इची जिकान,
0: 2 घंटे
7: निजिकान,
0: 3 घंटे
7: सांजिकान,
0: 4 घंटे
7: योजिकान,
0: 7 घंटे
7: शिचिजिकान,
0: 9 घंटे
7: कुजिकान।
0: अच्छा हीरा, ये बताइए कि 1.5 घंटे को क्या कहेंगे?
1: 1.5 घंटा यानी 1 घंटा 30 मिनट, तो ये होगा इचिजिकान सांजिपुन।
0: बिल्कुल ठीक, लेकिन सांजिपुन यानी 30 मिनट की बजाय एक और लफ्ज हान यानी आधा इस्तेमाल करते हुए 1.5 घंटे को इचिजिकान हान भी कहा जा सकता है।
1: अब आज का मकालमा एक बार फिर सुनिए, उस हिस्से पर खसूसी ध्यान दें जिसमें माइक दरियाफ्त कर रहा है कि कितना इंतजार करना पड़ेगा।
2: दोनों कुराई माचमस्क
3: 15 分くらいです。
2: わかりました。
4: すごい、本物の手裏剣だ。
3: あの的に投げてください。
4: えい。
2: ああ、落ちちゃった。
8: マイクと一緒にポップカルチャー。
1: अब माइक के साथ पॉप कल्चर का कॉर्नर। आज का मौजू अपनी शमूलियत वाली सियाहत है।
0: जापान में सयाह मुख्तलिफ सरगर्मियों में खुद भी शिरकत कर सकते हैं।
1: जी, आज का मकालमा माइक और काइतो के शुरीकेन या निंजा स्टार फेंकने के इवेंट में शिरकत से मुतालिक था।
0: ऐसी और भी कई सरगर्मियां हैं जिनमें सयाह शिरकत कर सकते हैं। इनमें निंजा या सामुराई का भेस बदलने के अलावा किमोनो पहनना, चाय की तकरीब में शिरकत, फूलों की सजावट का फन इकेबाना और जापानी मिठाई बनाना मकबूल सरगर्मियां हैं। सयाह ऐसी आम सरगर्मियों से हटकर बिल्कुल मुख्तलिफ सरगर्मी में भी शिरकत कर सकते हैं।
1: बिल्कुल मुख्तलिफ? मसलन किस तरह की?
0: मसलन रेस्तरानों की शो विंडो में सजे हुए अशिया खुर्दनी के नमूने तो आपने देखे ही होंगे।
1: जी हाँ, प्लास्टिक से तैयार किए जाने वाले ये नमूने बिल्कुल असली खानों जैसे ही लगते हैं।
0: सयाह प्लास्टिक के नमूने बनाने के इवेंट में शिरकत कर सकते हैं और सानहात से बचाव की मालूमात में इजाफे के लिए जापानी अंदाज की मखसूस सहूलियात में जलजले, शदीद बारिश, आग या सुनामी के सिमुलेशन में शिरकत भी मुमकिन है।
1: ये सरगर्मियाँ दिलचस्प होने के साथ साथ हंगामी सूरतेहाल की तैयारी के लिहाज से भी मुफीद हैं।

0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش فاق۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔
0: آج کا 35واں سبق کسی کام میں لگنے والے وقت کے بارے میں پوچھنے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم اپنی شمولیت کے ذریعے لطف اندوز ہو سکنے والی سیاحت کے بارے میں بتائیں گے۔
1: کائتو اور مائک خیریت کے ساتھ میے پریفیکچر میں واقع نینجا میوزیم پہنچ گئے۔ انہوں نے شوریکین یا نینجا سٹار پھینکنے کی کوشش کرنے کا فیصلہ کیا اور اس کے لیے قطار میں لگ گئے۔ شوریکین ایک چھوٹا سا دھاتی ستارہ نما ہتھیار ہوتا ہے جس کا ہر کونا تیز دھار کا حامل ہوتا ہے۔
0: زمانے قدیم کے نینجا یہ ستارہ نما ہتھیار استعمال کرتے تھے، اس لیے اسے نینجا سٹار کہتے ہیں۔ تو آئیے سبق نمبر 33 کا مکالمہ سنتے ہیں۔
2: どのくらい待ちますか
3: ?15 分くらいです。
2: わかりました。
4: すごい!本物の手裏剣だ!
5: あの的に投げてください。
4: えい!ああ、落ちちゃった。
0: अब हम इस मकालमे की वजाहत करते हैं।
1: माइक अमले से पूछता है کہ شوریکین پھینکنے کی باری آنے میں کتنا وقت لگے گا؟
2: دونوں کرائی ماچ مس کا
0: کتنا انتظار کرنا ہوگا؟
1: عملے کا فرد جواب دیتا ہے
3: جوگو ہن کرائی دس،
0: تقریباً 15 منٹ۔
1: مائک کہتا ہے
2: واکاری مستا،
0: ٹھیک ہے۔
1: باری آنے پر کائتو نینجا سٹار ہاتھ میں لیتا ہے اور پرجوش انداز میں کہتا ہے
4: سوگوئی ہونمونو نو شوریکین دا،
0: حیرت انگیز، اصلی شوریکین ہے۔
1: عملہ دونوں کو طریقہ سمجھاتا ہے۔
5: آنو ماتو نی ناگے تے کدسائے،
0: اس نشانے پر پھینکیں۔
1: مائک شوریکین پھینکتا ہے۔
4: اے
2: آہ، اوچ چتا،
0: ارے نیچے گر گیا۔
1: چند میٹر دور نشانے پر نینجا سٹار پھینکنا مائک کی توقع سے زیادہ مشکل ثابت ہوا۔ اس کا نینجا سٹار نشانے میں پیوست ہونے کے بجائے زمین پر گر گیا،
0: لیکن یہ دونوں کے لیے ایک اچھا تجربہ تھا۔
1: آج کے سبق کا کلیدی جملہ ہے کتنا انتظار کرنا ہوگا؟
2: دونوں کرائی ماچ مس کا،
1: اس کے ذریعے آپ کسی کام میں لگنے والے وقت کے بارے میں پوچھ سکتے ہیں۔
0: اب ہم آج کے کلیدی جملے کی تشریح کرتے ہیں۔ دونوں کرائی یعنی کتنی دیر، ماچی مس کا یہ دراصل فعل ماتس یعنی انتظار کرنا کی مس شکل ماچی مس کے بعد سوال کو ظاہر کرنے والا کا لگا کر بنایا گیا ہے۔ اس کا مطلب ہوا کہ کتنی دیر انتظار کرنا ہوگا۔ اور اب آج کا نقطہ، آج کے مکالمے میں دونوں کرائی یعنی کتنی دیر وقت کے لیے استعمال ہوا ہے، لیکن یہ لفظ فاصلہ یا رقم پوچھنے کے لیے بھی استعمال کیا جا سکتا ہے۔
1: مکالمے میں چونکہ مائک یہ جاننا چاہتا ہے کہ باری آنے تک کتنا انتظار کرنا ہوگا، اس لیے اس نے فعل ماتس یعنی انتظار کرنا استعمال کرتے ہوئے پوچھا ہے دونوں کرائی ماچی مس کا۔ تو سامعین، اب وقت ہوا ہے مشق کا، سنیے اور دہرائیے۔
6: ماچی مس کا، دونوں کرائی ماچی مس کا۔
1: جی سامعین، امید ہے کہ آپ نے جملوں کو عمدگی سے دہرا لیا ہوگا۔
0: اور آپ انتظار سے متعلق ایک مکالمہ سنیے۔ ایک مسافر ٹیکسی میں ہوائی اڈے کی جانب جا رہا ہے، لیکن سڑک پر بھیڑ کے باعث ٹیکسی کی رفتار بہت کم ہے۔
7: سمیمسے، آتو دونوں کرائی کا کاری مس کا؟ 20 پن کرائی دس۔
0: اب اس مکالمے کی تشریح۔
7: سمیمسے، آتو دونوں کرائی کا کاری مس کا؟
1: معاف کیجئے گا، مزید کتنی دیر لگے گی؟
0: سمیماسن، یہ تو آپ پہلے سیکھ چکے ہیں کہ یہ کسی کو متوجہ کرنے کے لیے استعمال کیا جاتا ہے۔ آتو کے معنی ہے ابھی اور یا مزید۔ ککاری مس فعل ککارو یعنی لگنا کی مس شکل ہے۔ یہ فعل بھی وقت کے علاوہ فاصلے یا رقم کے لیے استعمال کیا جا سکتا ہے۔
7: 20 پن کرائی دس،
1: تقریباً 20 منٹ۔
0: 20 پن کے معنی ہے 20 منٹ، اور کرائی یعنی تقریباً۔
1: تو سامعین سنیے اور دہرائیے۔
6: دونوں کرائی ککاری مس کا، آتو دونوں کرائی ککاری مس کا۔
0: اب ایک اور صورتحال میں پوچھنے کی مشق کرتے ہیں۔ آپ نے کسی سے پوچھا کہ فلاں جگہ جانے میں بس سے کتنی دیر لگے گی، اس نے بتایا کہ پیدل جا سکتے ہیں۔ اب آپ یہ پوچھنا چاہتے ہیں کہ کتنی دیر چلنا ہوگا۔ फेल चलना की जापानी है आरुकु और उसकी मस शक्ल है
6: आरुकिमस आरुकिमस।
0: तो सामीन कोशिश कीजिए।
1: दोनों कुराई आरुकिमस का दोनों कुराई आरुकिमस का। जी सामीन, यकीनन आपने दुरुस्त जुमला बना लिया होगा।
0: अब वक्त हुआ है इस्तेमाल की मश्क का। आज हम वक्त के दौरानी से मुतालिक अल्फाज बताएंगे।
1: आज के मकालमे में इंतजार के लिए लगने वाला वक्त जूगो हुंग कुराई यानी तकरीबन 15 मिनट बताया गया था, ठीक है ना?
0: जी बिल्कुल ठीक। मिनट को कहते हैं फुन, ये अदद के बाद लगाया जाता है। मसलन 5 मिनट को गोफुन और 10 मिनट को जुपुन कहते हैं। सामीन आपने गौर किया कि 10 यानी जू के साथ मिनट यानी फुन लगाने से ये जू फुन नहीं बल्कि जुपुन बनता है।
1: सामीन अब ये सुनिए और दोहराइए।
0: 5 मिनट
8: गोफुन,
0: 10 मिनट
8: जुपुन,
0: 15 मिनट
8: जूगोफुन,
0: 20 मिनट
8: निजुपुन।
0: अब कुछ घंटों के बारे में। घंटे की जापानी है जिकान। घंटों में वक्त बताने के लिए अदद के बाद जिकान लगाया जाता है। मसलन 1 घंटे के लिए इची जिकान, 2 घंटों के लिए नी जिकान। अलबत्ता कुछ हिंसों के साथ तलफ़ुज़ कुछ मुख्तलिफ है, इनमें एहतियात करें। मसलन 4 घंटों के लिए योजिकान, 7 घंटों के लिए शिची जिकान और 9 घंटों के लिए कुजिकान।
1: जी सामीन अब ये सुनिए और दोहराइए।
0: 1 घंटा
8: इची जिकान,
0: 2 घंटे
8: निजिकान,
0: 3 घंटे
8: सांजिकान,
0: 4 घंटे
8: योजिकान,
0: 7 घंटे
8: शिचिजिकान,
0: 9 घंटे
8: कुजिकान।
0: अच्छा हीरा, ये बताइए कि 1.5 घंटे को क्या कहेंगे?
1: 1.5 घंटा यानी 1 घंटा 30 मिनट, तो ये होगा इचिजिकान सांजिपुन।
0: बिल्कुल ठीक, लेकिन सांजिपुन यानी 30 मिनट की बजाय एक और लफ्ज हान यानी आधा इस्तेमाल करते हुए 1.5 घंटे को इचिजिकान हान भी कहा जा सकता है।
1: अब आज का मुकालमा एक बार फिर सुनिए। उस हिस्से पर खसूसी ध्यान दें जिसमें माइक दरियाफ्त कर रहा है कि कितना इंतजार करना पड़ेगा।
2: दोनों को राइ माच मस्का
3: 15 分くらいです。
2: わかりました。
4: すごい、本物の手裏剣だ。
5: あの的に投げてください。
4: えい。
2: ああ、落ちちゃった。
9: マイクと一緒にポップカルチャー。
1: अब माइक के साथ पॉप कल्चर का कॉर्नर। आज का मौजू अपनी शमूलियत वाली सियाहत है।
0: जापान में सयाह मुख्तलिफ सरगर्मियों में खुद भी शिरकत कर सकते हैं।
1: जी, आज का मकालमा माइक और काइतो के शुरीकेन या निंजा स्टार फेंकने के इवेंट में शिरकत से मुतालिक था।
0: ऐसी और भी कई सरगर्मियां हैं जिनमें सयाह शिरकत कर सकते हैं। इनमें निंजा या सामुराई का भेस बदलने के अलावा किमोनो पहनना, चाय की तकरीब में शिरकत, फूलों की सजावट का फन इकेबाना और जापानी मिठाई बनाना मकबूल सरगर्मियां हैं। सयाह ऐसी आम सरगर्मियों से हटकर बिल्कुल मुख्तलिफ सरगर्मी में भी शिरकत कर सकते हैं।
1: बिल्कुल मुख्तलिफ? मसलन किस तरह की?
0: मसलन रेस्तरानों की शो विंडो में सजे हुए अशिया खुर्दनी के नमूने तो आपने देखे ही होंगे।
1: जी हाँ, प्लास्टिक से तैयार किए जाने वाले ये नमूने बिल्कुल असली खानों जैसे ही लगते हैं।
0: सयाह प्लास्टिक के ये नमूने बनाने के इवेंट में शिरकत कर सकते हैं और सानेहात से बचाव की मालूमात में इजाफे के लिए जापानी अंदाज की मखसूस सहूलियात में जलजले, शदीद बारिश, आग या सुनामी के सिमुलेशन में शिरकत भी मुमकिन है।
1: ये सरगर्मियाँ दिलचस्प होने के साथ साथ हंगामी सूरतेहाल की तैयारी के लिहाज से भी मुफीद हैं।